ताका मूल चारत भेदा जाको पीवन पावत भेदा ताको कर पाहन अनुमानत महामूढ़ कछु भेद न जानत।